0: चट्टानहरू, मकर देखेर पहिरो जाने या त त्यो माटो पनि चट्टान बन्ने चाहिने अवस्था हुँदो रहेछ त्यो भाइ। त्यो भूगर्भविद्हरू उहाँहरूले भने अनुसार त्यसकारण त्यो रिसाङको बस्तीका विषयमा सबभन्दा बढी चिन्ता हामीलाई मलाई अहिले चाहिँ मलाई लागिरहेको छ कि उहाँहरूको व्यवस्थापन कसरी गर्ने होला। एक त जाजुकोट भौगोलिक हिसाबमा अत्यन्तै कठिनाई तपाईँलाई पनि थाहा छ किन कठिनाई भएको जिल्ला हो। स्रोत र साधनका हिसाबले, विकासका चाहिँ पहुँचका हिसाबले, एक्सेसका हिसाबले त्यहाँ अत्यन्तै पछाडि परेको जिल्ला हो। त्यत्रो सयौं 200-300 नागरिकहरूलाई हामीले व्यवस्थापन कसरी गर्ने होला। राज्यको अवस्था यस्तो छ, यता चाहिँ भोटे कोशीको हजारौं नागरिकहरू प्रभावित भइरहेका छन्। जाजुकोट भूकम्पको कुरा छ, सँगै यो बाढ़ी बहिरोको कुरा, त्यसकारण हामी अत्यन्तै चाहिँ चिन्तित छौं।
1: अहिले जस्तो तीन तहको सरकार मध्ये स्थानीय सरकार र प्रदेशले केही गर्न सक्छ कि सक्दैन, विशेष त रिसाङ पहिरो प्रभावितहरूको लागि अथवा भूकम्पपछिको पुनर्निर्माणमा घर बनाउने काम अब विपद व्यवस्थापन प्राधिकरणले गर्ला, तर त्यहाँका नागरिकहरूको जीवनस्तर अथवा उनीहरूको सजिलोको लागि थप केही गर्न सक्छन् भने
0: होइन। उहाँहरू जे उहाँहरूसँग साधन स्रोत छ, उहाँहरूको चाहिँ क्षमता छ, त्यो अनुसार उहाँहरू आजका दिनसम्म स्थानीय तह नै जनताको घर आउनु सरकार हो, उहाँहरू लागिराख्नु भएको छ। तर यो चाहिँ प्रकोप डिजास्टर सम्बन्धीको पुनर्निर्माणमा स्पेसली स्थानीय तहको जिम्मेवारी भनेको त्यहाँबाट भएको लाभग्राही ग्राही पहिचान मात्रै छ क्या। उहाँहरूले पहिचान मात्रै गरिदिने हो, बाँकी चाहिने पुनर्निर्माणको सम्पूर्ण चाहिने संघीय सरकारले भएको हुनाले अहिले चाहिँ यो चाहिने कार्यविधिले या त अहिलेको सिस्टमले स्थानीय तहले धेरै गर्न सक्दैन। यद्यपि उहाँहरूले चाहिँ गर्न नसक्ने भन्ने उहाँहरूको चाहिँ सिपको कुरा, रोजगारीको कुरा होइन, उहाँहरूलाई चाहिँ बाँकी चाहिने उहाँहरूको जीवनलाई चाहिने उहाँहरूको आय आर्जनसँग जोडिने कुरा, उहाँहरूले उहाँहरूलाई चाहिने अन्य कुरामा जोडिने कुराहरूमा स्थानीय तहको निकै ठूलो भूमिका हुन्छ, उहाँहरू लागिराख्नु भएको छ। र प्रदेश सरकारले खास गरी शिक्षा स्वास्थ्यसँग सम्बन्धित विद्यालयका भवनहरू, स्वास्थ्य चौकीहरू जो भूकम्पबाट चाहिँ ध्वस्त भएका थिए, ती कामहरूमा प्रदेश चाहिँ तहले लागिरहेको छ, त्यसरी अगाडि बढ़िरहेको छ।
1: अहिले अब कुनै पनि विपदमा जब विपद पर्छ त्यसपछि हामी सबैजनाको अलिकति होस आए जस्तो अथवा यहाँ चाहिँ यस्तो भयो यसमा उद्धार गर्नुपर्छ पुनस्थापनाको कुरा गर्छौं। सांसदहरूले अब यस्तो खालको अब भूकम्प त नियन्त्रणमा नहुन सक्छ, पहिरोको पूर्व तयारी अथवा पूर्व सावधानीको कुराहरू हामी सुन्छौं कि पछिल्लो समयमा जुन जथाभावी रूपमा विकास निर्माणको काम भइरहेका छ यसले पनि कहीँ न कहीँ जोखिम ल्याइरहेका छ भन्ने छ। यसतर्फ अहिले तपाईँहरूले आफ्नो जिल्लाको अथवा समग्रमा देशभरमा पहिरो नआओस् भन्नको लागि जहाँबाट मानवीय रूपमा गल्ती भइरहेका छ त्यसबारेमा पर्याप्त संवाद छलफल भएको जस्तो लाग्छ कि अथवा लाग्दैन?
0: हामी यो जुन बीचको चरण हामी यो विकासमा जाजुकोटमा उदाहरणका लागि जाजुकोट भन्छु लगायतका देशभरिका 77 जिल्लाहरूमा एउटा चाहिँ बाटोको चाहिँ विकास एउटा क्रान्ति नै भयो। हामीले पहिला चाहिँ त्यो ट्र्याक ओपन गर्नु थियो, हामीले ट्र्याक ओपन आवश्यकता थियो गर्यौं। अब त्यसलाई व्यवस्थित गर्न जरूर छ, हामीले त्यो हामी जहाँ पुग्छौं या हामीले हाम्रो मातहतका साथीहरू या त चाहिँ नेपाल सरकारका नीति निर्माणमा रहनुहुने साथीहरू लगायतको चाहिँ हामी संसदमा यस्ता कुराहरू हामीले उठाइरहेका छौं र अझै आगामी दिनमा यस्ता डिजास्टरले हामी सिकाइका रूपमा हामीले लिएर अगाडि बढ। अर्को कुरा यसमा जोडिनु पर्ने हाम्रा कारणले मात्रै मैले अघि पनि भने फेरि पनि जोड्न म चाहन्छु, हाम्रा कारणले मात्रै यस्ता ठूला डिजास्टरहरू भइरहेका छैन,
1: मानवीय कारण बाहेक अरू पनि छ।
0: मानवीय कारण कि नेपालको हाम्रो चाहिँ आफ्नै चाहिँ कारणले भन्दा पनि यो संसार आज एउटा सानो घर भइसक्यो कि जलवायु चाहिँ परिवर्तनको यो चाहिँ कारण यो अब यो कारणले अहिले चाहिँ हामी जस्ता साना मुलुकहरू जो हिमाली थिए खास गरी चाहिँ हिमालयका नजिकका चाहिँ राष्ट्रहरूमा ठूलो क्षति भइरहेको अवस्था छ। अब हामीले खास गरी नेपालभित्र मात्र होइन नेपाल बाहिर खास गरी संयुक्त राष्ट्रसंघ लगायतका चाहिँ अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले सशक्त आफ्नो चाहिने कुराहरू आफ्ना पीड़ाहरू त्यहाँ राख्न पाउनुपर्छ
1: भनेको प्रधानमन्त्रीले जलवायु परिवर्तनको असर जसरी हामीले खेप्नु पर्यो त्यसको लागि चाहिँ क्षतिपूर्ति अथवा जे छ व्यवस्था त्यो दिनुपर्छ भन्नेमा तपाईँ सहमत?
0: एकदम होइन, यो चाहिँ कुरा हामीले जबसम्म राख्न सक्दैनौ सशक्त रूपमा कुरा राख्ने मात्रै होइन त्यो निर्केवल त्यसलाई चाहिँ हामीले लिपिबद्ध वा त्यो चाहिँ एउटा टुङ्गोमा नपुर्याइकन हाम्रो विकास हामीले जति गरे पनि यो विकास हामीले यही चाहिँ खोलामा अहिले भोटी कोशी चाहिने नदीमा या त्रिशुली नदी भनौँ यसमै हामीले खरमौ चाहिने नेपाली नागरिकको चाहिने पैसा सम्पत्ति बगाइ मतलब बगाइसकेका छौं। किनभने त्यो कारण भनेको त त्यो हाम्रो मात्रै कारण नै थिएन नि, त्यो कारण भनेको त अरू औद्योगिक राष्ट्रले, नेपालले आजका दिनमा 1% कार्बन उत्सर्जन मात्रै गर्छ, नगर्ने मात्रा हो, न्यून मात्रा हो, तर विश्वले 99.99% विश्वका कारणले हामी चाहिँ फँसिरहेका छौँ। त्यसकारणले अब विकासको परिभाषा र विकास चाहिँ गर्दाखेरि हामी जसो चाहिँ आइइआइए होइन जे गर्छौ नि, यो 2-3 वर्ष लगाउँछौ हामी, किनभने हाम्रो चाहिँ यो चाहिँ प्रकृति, हाम्रो चाहिँ विकासका संरचनाहरू, हाम्रो वातावरण चाहिँ राम्रो होस् भने, तर त्यो हामीले मात्रै बनाएर त हुँदो रहेछ नि। अब यो पनि मोडल चेन्ज गर्नु परेछ हामीले, उहाँहरूका कारणले हामी प्रभावित हुने, तर हामीले मात्रै चाहिँ हामीले यति धेरै लम्बे तान चाहिँ गरेर विकासलाई रोकिराख्नु पर्ने, या त चाहिँ एकै ठाउँमा धेरै विकास, जस्तो 11-12 चाहिँ हाइड्रो रहेछ यो खोलामा, यो विकास त अलिकति ठाउँ ठाउँ नेपालभरि बनाएको भए, जब विकेन्द्रित गरेको भए कमसेकम एकैचोटि यतो खरमङ खेती त हुने थिएन नि त।
1: त्यसो भए अब संसदले के गर्न सक्छ त त्यसको सन्तुलित विकासका लागि?
0: सन्तुलित विकासका लागि त हामीले सदनमा एउटा सांसदले भएकै कुराहरू त्यहाँ उठान गर्ने हो, बहस चलाउने हो, त्यहाँ चाहिँ कमसेकम सरकारलाई चाहिँ ध्यान आकर्षण गराउने हो र त्यही किसिमको नीति बनाउन बाध्य बनाउने हो नि त। हामीले त भन्छौं, हामीले भन्न शुरू गरेका छौं, यद्यपि यो डिजास्टर पछि मात्र होइन, त्योभन्दा अगाडि पनि सरकारले गर्नुपर्ने कामहरूको विषयमा सरकारले बाटो बिराइरहेको चाहिने अवस्थामा पनि एउटा संसद हुनुको नाताले हामी सार्वभौम सांसद 275 सार्वभौम सांसद प्रतिनिधि सभामा, त्यस्तै राष्ट्रिय सभामा हामीले सरकारलाई नीति बनाउने कुराहरूमा सरकारका सही कदमहरूका सन्दर्भमा हामीले सरकारलाई सजग बनाउने, एउटा रचनात्मक चाहिने सल्लाह दिने र त्यसरी नै नीति बनाउने चाहिँ हामीले सहयोग गर्ने काम हामीले संसदले गर्छौं र त्यो भूमिका संसदको हो भन्ने लाग्छ।
1: अहिले जसरी संसदमा सहभागिताको विषयलाई लिएर अघि तपाईँले भन्नुभयो कि सन्तुलित विकासको लागि थुप्रै काम गर्न बाँकी छ, अनि अब यो जलवायु परिवर्तनको असर जसरी नेपालले भोगिराखेको छ, यसबाट जसले जुन देशले सबभन्दा बढ़ी कारकको रूपमा छन् उनीहरूले नेपाललाई जे जस्तो व्यवस्थाको अनुसारको त्यो सुविधा दिनुपर्छ भन्नुभएको छ नि, अनि त्यसको लागि दलहरूको बीचमा, सांसदहरूको बीचमा एकै मत छ कि अथवा अहिलेको अवस्था हेर्दा कुनै नीति निर्माणमा एकता अथवा एकरूपता हुने तपाईँ त्यति चाँडो देख्नुहुन्न, भेट्नुहुन्न?
0: हामी प्रतिनिधि सभामा
1: नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल भयो,
0: नेपाली काँग्रेस यस्तो पार्टी हो, हामीले भनिसकेका छौं राष्ट्रिय इस्युहरूमा जसले दीर्घकालीन असर पार्ने चाहिने विषयवस्तुका सन्दर्भमा नेपाली काँग्रेस सरकार सँगसँगै छ र रहनेछ भनेर हामीले भनिरहेका छौं। कि यो जलवायुको सवालमा मात्र होइन, कि यो विपदमा जो अहिले राष्ट्रिय शोक छ, नेपाल समग्र नेपाल आज शोकमग्न छ, यो कन्डिसनमा यहाँको चाहिँ उद्धारका चाहिँ सन्दर्भमा होस्, राहतका सन्दर्भमा होस्, पुननिर्माणका सन्दर्भमा होस्, हामी सरकारको साथमा छौं। त्यसकारण जलवायु चाहिँ परिवर्तन जस्तो, जलवायुले पार्ने असर जस्तो गम्भीर विषयमा त मलाई लाग्छ नेपाली काङ्ग्रेस मात्र होइन, सदनमा भएका सबै चाहिँ मान्य सदस्यहरूले त्यसमा एकमतका साथ यो निर्णय हुनपर्छ र बरू सरकारले चाहिँ त्यो किसिमको आँट गर्छ कि गर्दैन अन्तर्राष्ट्रिय मञ्चहरूमा दरिलो उपस्थिति जनाउने आँट गर्छै गर्दा हामीलाई बरू त्यहाँ आशंका हो।
1: अनि अहिले यो जुन खालको हामीले सबै कारक मानव होइन पनि भन्नुभयो तपाईँले, र यदि कुनै त्यस्तो कमी कमजोरी भएको छ हाम्रो विकास निर्माणमा भने त्यसलाई सच्याउने भनेको संघ सरकार हो कि अथवा प्रदेश र स्थानीय तहले अथवा तिनी तहको सरकार र जनप्रतिनिधिहरूको बीचमा एक खालको त्यो बुझाइमा एकरूपता हुन आवश्यक छ?
0: होइन, बुझाइमा एकरूपता हुनु नै पर्छ र हाम्रा चाहिँ नीति नियममा पनि त्यो किसिमको एकरूपता हुनु नै पर्छ। नेपालको संविधान 2072 नै संघ प्रदेश र स्थानीय तहका आफ्नै चाहिँ कार्यहरू, आफ्नै चाहिँ त्यो सूचीहरू छन्। त्यसकारण यो तीनटै तहको समन्वय, सहकारी र सअस्तित्व नेपालको संविधानले परिकल्पना गरेको छ। यो तीनटै कुरा तहहरूको चाहिँ समन्वयक सअस्तित्व वा समन्वय सहकार्य भएन भने त्यो धेरै इफेक्टिभ हुँदैन। त्यसकारणले सबै तीनटै तहदेखि लिएर आवश्यक अन्तर्राष्ट्रिय चाहिँ मित्र राष्ट्रहरू, अन्तर्राष्ट्रिय सक म के भन्छ त्यसलाई, अन्तर्राष्ट्रिय नीति नियमहरूलाई पनि हामीले त्यो किसिमको चाहिँ प्रभावमा हाम्रो खास गरी हाम्रो आफ्नो इस्युलाई, इस्युजहरूलाई त्यहाँ चाहिँ बलियो रूपमा उठाउनका लागि सरकारले त्यो किसिमको भूमिका निर्वाह गर्न आवश्यक ठानेको छु ठान्दछु।
1: समयको लागि कुराकानीको लागि यहाँलाई धेरै धन्यवाद छ मानिस।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद। र खास गरी अहिले सिङ्गु देश शोकमग्न छ यो बेला, हामी सबै नेपालीहरू आज चाहे देश बाहिर बसौं चाहे नेपालमा बसौं जहाँ रहौं तर नेपालका बारेमा चिन्तन, नेपालका बारेमा चाहिँ हामीले पीड़ा चाहिँ महसुस सबैले गरिरहेको छौं। यो अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू र खास गरी मेरो जाजरकोट जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू यो विपदको बेला अझै पनि हामी एकताबद्ध भएर, किनभने अझै मनसुन सिद्धिएको छैन, यो मनसुनको चाहिँलाई ध्यान दिएर खास गरी गाउँमा भिरालो पाखोमा वा खोलाको किनारमा बस्ने दाजुभाइ दिदीबहिनीहरू सुरक्षित रहनका लागि म यही तपाईँहरूको मिडिया मार्फत हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले नेपाली कांग्रेसबाट झाजरकोटबाट निर्वाचित सांसद खड्गबहादुर बुढासँग कुराकानी गर्यौं। विशेषत भोटेकोशी नदीमा आएको बाढ़ी, बाढ़ीमा परेका झाजरकोटका बासिन्दाहरू, त्यहाँ बेपत्ता भएका जुन विवरणहरू छ त्यसको लागि सांसदको रूपमा उहाँले स्थलगत रूपमै नुवाकोट र रसुवा लगायतका क्षेत्रहरूको त्यहाँ सरोकारवाला निकायसँग भेटेर उद्धारका लागि भएका प्रयासका बारेमा पनि जानकारी लिनुभएको छ। र झाजरकोट आफै भूकम्पबाट, पहिरोबाट लगायतका विभिन्न विपदबाट प्रभावित छ, त्यहाँको पुनर्निर्माणको राहतको प्रसंगमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। संवाद श्रृंखला हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर हामी फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिताललाई धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश प्रन्तको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 23 गते मंगलबार, सेप्टेम्बर 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको द्वादशी तिथि, जेएनजी शहीद दिवस, विश्व फिजियोथेरापी र अन्तर्राष्ट्रिय साक्षरता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जेएनजी आन्दोलनको एक वर्ष, सरकारी आयोगको प्रतिवेदन अलपत्र, घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको अपेक्षामा।
1: भटिकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति घोषणा। प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण।
0: अपराध अनुसन्धान कार्यालय जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय। दैनिक 1 लाख ग्यास सिलिण्डरको माग, 30,000 मात्रै आपूर्ति।
1: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने, रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिहरूको भेट, हर्मुज जलमार्गमा वैकल्पिक मार्ग तोकिँदै।
0: र एनबीएलमा आज 2 खेल हुने, हिजो भएको खेलमा कर्णाली अनि अन्नपूर्णको लगातार जीत, राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने, 27 भदौदेखि चितवन गोल्ड कप।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जेएनजी आन्दोलनको एक वर्ष पूरा भएको प्रसंग।
1: सुशासनको मुख्य नारासहित जेएनजी पुस्ताले गरेको अभूतपूर्ण विद्रोहको एक वर्ष पूरा पनि वर्ष पुग्दा पनि त्यसले खोजेको परिवर्तन अझै संस्थागत भइसकेको छैन। मध्यावधि निर्वाचनपछि बलियो समर्थन पाए पनि सरकारले सुशासन, पारदर्शिता र जवाबदेहिताका सवालमा अपेक्षित सुधार गर्न नसकेको भन्दै आन्दोलनका कतिपय अगुवा नै आलोचनामा उत्रिएका छन्। यति मात्रै होइन, लोकप्रिय मत पाएर प्रधानमन्त्री बन्नुभएका बालेन्द्र शाहले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा पनि व्यवस्था गर्नुभएको छ। प्रतिवेदन गोप्य राख्ने र कार्यान्वयनमा ढिलाइ गर्ने सरकारको रवैयाले शहीद परिवार, घाइते र आन्दोलनका अगुवामा असन्तुष्टि बढ़दै गएको छ। आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पनि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ। सुरक्षाकर्मीमाथि सरकारले गठन गरेको समितिको प्रतिवेदन समेत कार्यान्वयनमा आउन सकिरहेको छैन। मानवाधिकार आयोगकी सदस्य लिली थापाले प्रतिवेदन कार्यान्वयनमा ढिलाइ गरेर सरकारले शहीदमाथि अन्याय गरेको बताउनुभयो। मानवाधिकार आयोगको शहीदको प्रतिवेदनको जेएनजी आयोग सम्बन्धी प्रतिवेदन कार्यान्वयन हुन नसक्नु विडम्बना हो। हामीले प्रतिवेदन बुझाएको 3 महिना हुँदा पनि त्यसको कार्यान्वयनको त कुरै पर जाओस्, त्यसको विषयमा छलफल समेत हुन सकिएको छैन, उहाँले भन्नुभएको छ।
0: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवारहरूले आफ्नो भविष्य कहिले बदलिन्छ भन्ने बारेमा विभिन्न प्रश्नहरू राख्दै आएका छन्। उच्चस्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकामा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित हुन थालेका छन्। गत वर्ष भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि आम नागरिकमा सुशासन, पारदर्शिता र जवाबदेहिता सहित शासकीय शैलीमा सुधार हुने अपेक्षा पनि बढ़ेको छ। लामो समयदेखि देखिँदै आएको राजनैतिक अस्थिरता, भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती र सार्वजनिक निकाय प्रतिको अविश्वास अन्त्य गर्दै राज्य संयन्त्र नागरिक मुखी, प्रभावकारी र उत्तरदायी बन्ने आशा पनि बनेको छ। मन्त्री परिषदको 2082 चैत 13 गते बसेको पहिलो बैठकबाट शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गरिएको थियो। सरकारको समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मनोमापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन नतिजामा आधारित शासकीय प्रबन्ध लागू गरिएको छ। सूचना तथा संचार मंत्री डाक्टर विक्रम तिमल सिन्हाले जेएनजी आन्दोलनपछि भएको चुनावबाट पाएको जनादेश बमोजिम वर्तमान सरकारले कार्यसूचीलाई कार्यान्वयन गरिरहेको दावी गर्नुभयो। तिमल सिन्हाले कुराकानीको क्रममा अरू विषयलाई पनि अगाडि बढ़ाउँदै नीति निर्माणमा पनि सरकारले जोड़ दिएको उल्लेख गर्नुभयो। खास गरी समग्र युवालाई अझ बढ़ी आशावादी बनाउने गरी सरकारले काम गरिरहेको बताउँदै उहाँले नेपाललाई बस्न योग्य देश बनाउनको लागि सरकार लागि परेको उल्लेख गर्नुभयो। विश्लेषक प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भने सामाजिक सञ्जाललाई माध्यम बनाएर गरिएको आन्दोलनले अनियमितता, भ्रष्टाचार र लूटतन्त्र विरूद्धको असन्तुष्टिलाई सशक्त रूपमा प्रस्तुत गरेको र त्यस अनुसार सरकार अझ अगाडि बढ़नको लागि अरू नीतिगत रूपमा सुधार गर्दै अगाडि बढ़नुपर्ने विचार राख्नुभयो।
1: भटिकोशी बाढ़ीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब 1 अर्ब रूपियाँ बराबरको सुनिश्चित भविष्य छात्रवृत्ति योजना घोषणा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संघीय सरकारका विभिन्न निकाय, प्रदेश सरकार र स्थानीय सरकार तथा निजी विद्यालय संचालकका छात्र संगठन, सरकारी र गैर सरकारी संघ संस्थाको सहकार्यमा बाढ़ी प्रभावित विद्यार्थीलाई निशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको हो। अन्य सरकारी गैर सरकारी संस्थाहरूसँग पनि सहकार्य गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले प्रारम्भिक बाल विकास शिक्षादेखि कक्षा 12 सम्म अध्ययनरत विद्यार्थीलाई समेट्नेछ। करिब 1,000 विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। सरकारले छात्रवृत्ति योजनामा योगदान गर्न निजी क्षेत्र, व्यावसायिक क्षेत्र तथा सरकारी र गैर सरकारी संस्थासँग अपील समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गर्नुभएको हो। योजना अनुसार विद्यार्थीलाई पूर्ण आंशिक तथा आवश्यक छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोशाक, शैक्षिक सामग्री, खाना, आवास लगायतका सुविधा उपलब्ध गराइनेछ। कार्यक्रममा मन्त्री पोखरेलले विपदको समयमा निजी तथा संस्थागत विद्यालयले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा समेत गर्नुभएको छ। उहाँले देश र तथा विदेशमा प्राप्त सहयोगको विपदको समयमा सरकारलाई थप ऊर्जा र हौसला प्रदान गर्ने समेत उहाँले बताउनु भएको हो।
0: यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1,356 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म बाढ़ी तथा त्यसबाट सृजित विपदमा 4,894 जना अझै सम्पर्कविहीन छन्। विपदबाट 6,676 जना घाइते छन्। खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित 21,402 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणको स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिइएको प्राधिकरणको भनाइ छ। रसुवागढ़ी जलविद्युत आयोजनामा पावर हाउस र कन्ट्रोल प्वाइन्टमा पुगेर खोजी गरिएको भए पनि अहिलेसम्म केही फेला नपरेको प्रतिवेदनमा उल्लेख छ। लाङटाङ जलविद्युत आयोजनामा पनि खोज तथा उद्धार कार्य जारी छ। चिलिमे जलविद्युत आयोजनामा नेपाली सेना र भारतीय सेनाको संयुक्त टोली सुरुङभित्र करिब 115 मिटर प्रवेश गरेको छ। 4 वटा 6-6 मिटर लामा ठूला पाइप प्रयोग गरी सुरुङभित्र हिँड्न मिल्ने बाटो समेत बनाइएको छ। माथिल्लो त्रिशुली 1 आयोजनाको मुख्य प्रवेश सुरुङमा नेपाली सेना र कोरियाको विज्ञसहित सम्मिलितको संयुक्त टोली करिब 400 मिटरसम्म प्रवेश गरी खोजतलाश गरेको छ, तर त्यहाँ पनि हालसम्म केही फेला परेको छैन। मैलुङ खोला जलविद्युत आयोजना क्षेत्रमा संयुक्त टोलीले करिब 1 किलोमिटर आसपास ड्रोन मार्फत रेकी गरेको जनाइएको छ। त्यहाँबाट पनि हालसम्म केही फेला पारिएको छैन। त्रिशुली 3-1 को सुरुङ तथा पावर हाउस क्षेत्रमा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरूको संयुक्त टोलीले खोज तलाश गरिरहेको छ। त्रिशुली 3-B नेपाली सेना र यूएईको खोजी तथा उद्धार टोलीले ड्रोन तथा थर्मल डिभाइस प्रयोग गरेर कार्यालय र आवास गृह क्षेत्रमा खोजी गरेको छ। त्रिशुली 3-A प्रयोग गरिएको र तत्काल त्यहाँ आवश्यक नपर्ने 4 वटा एक्साभेटर समेत अन्य खोज तथा उद्धार क्षेत्रमा परिचालन गरिएको नेपाली सेनाले जानकारी दिएको छ। यसैबीच पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीरमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्के खोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सड़क मरमतका लागि आज पनि 10 घण्टा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गर्ने भएको छ। बाटो खुलाउनको लागि भइरहेको प्रयासका बारेमा सीआईएनसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
3: यो भोटेकसी बाढ़ीको कारणले गर्दाखेरि हाम्रो धादिङ जिल्लाभित्र पर्ने कृष्णवीरको पहिरो नदीको कटानले गर्दाखेरि त्यो पहिरो गएको अवस्था छ र पहिरोलाई चाहिँ अब पन्छाउनको लागि र अब त्यो पहिरो चाहिँ ठूलो जोखिमयुक्त पहिरो भएको हुँदाखेरि हाम्रो त्यहाँ प्राविधिक जनशक्ति त्यही अनुसारको इक्विपमेन्टहरू सबै संयन्त्र परिचालन गरेर कृष्णपुरको पहिरो पाएर दुईतर्फी सवारी साधन खुलाउने प्रयासमा काम भइरहेको छ।
0: बाढ़ी प्रभावितलाई तत्काल आश्रय दिन रसुवा नुवाकोट र धादिङमा 37 होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ। ती केन्द्रमा हाल 3,629 जना आश्रय लिइरहेका छन्। विभिन्न 19 स्वास्थ्य संस्थामा गरी 327 जना बिरामीको उपचार भइरहेको छ। 38 आपतकालीन स्वास्थ्य टोलीमा रहेका 175 स्वास्थ्यकर्मी परिचालन गरी 4,722 भन्दा बढ़ी बिरामीलाई उपचार सेवा दिइएको छ। शव व्यवस्थापन तथा पहिचानका लागि 32 फोरेन्सिक टोलीमा 54 जना जनशक्ति परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन 6,000 लिटर क्षमताका 2 र 9,000 लिटर क्षमताको एउटा गरी 3 ट्याङ्करबाट नियमित रूपमा पानी वितरण भइरहेको छ। बाढ़ी प्रभावित नुवाकोट र रसुवाको उत्तरगया गाउँपालिकामा 23 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकामा 25 किलोका 200 बोरा चुन र 500 मिलिमिटरका 1,000 बोतल फिनेल पठाइएको छ भने तनहुको देवघाट गाउँपालिकालाई पनि 330 बोतल फिनेल र 100 प्याकेट चुन उपलब्ध गराइएको छ। कालिका र गोसाईकुण्ड गाउँपालिकालाई 7 प्रकारका आपतकालीन पशु चिकित्सा औषधि तथा सामग्री सहयोग गरिएको पनि प्राधिकरणले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जाजरकोट भूकम्प पछिको पुननिर्माणको सिकाई र भोटेकोशी बाढ़ी पछिको पुननिर्माणमा सजिलो
4: त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिने भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।
0: भोटेकोशी बाढ़ीपछि सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोसिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाउ। सम्भव भएसम्म दाल अण्डा दूध जन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्र भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार शीर्षकको खबर प्रकाशित छ भने निजामती विधेयक अन्तिम रायका लागि लोक सेवा आयोगमा पठाउने मन्त्रीपरिषदको निर्णय शीर्षकको अर्को खबर छ। 18 भदौको मन्त्रीपरिषदले आवश्यक परामर्शका लागि विधेयक लोकसेवामा पठाउने निर्णय गरेर हिजो संघीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयले लोकसेवामा पठाउनेछ र राय प्राप्त भएपछि आवश्यकता अनुसार विधेयकमा समेटेर मन्त्रालयले पुनः मन्त्रीपरिषदमा लैजानेछ। मन्त्रीपरिषदबाट निर्णय भएपछि मात्रै विधेयक संसदमा पुग्नेछ। त्यस्तै सुरुङभित्र 121 मात्रै फँसेको सेनाको दावी, टनेल ब्रेक थ्रू नभएसम्म उद्धार जारी राखिने शीर्षकको खबर छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। त्रिशुली भोटीकोशी नदीमा आएको बाढ़ीले पुर्याएका जलविद्युत आयोजनाका सुरुङ ब्रेकथ्रू नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ। 10 भदौमा आएको बाढ़ीले जलविद्युत परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ। आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढ़ीमा परेको अनुमान छ। सुरुङभित्र रहेका व्यक्तिको भनी उद्धार तथा खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा कांग्रेस 15 महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका परिमार्जन गरिने शीर्षकको खबर छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसको संस्थापन पक्ष सबैलाई समेटेर अघि बढ़ने निष्कर्षसहित 15 महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयमा पुगेको छ। क्रियाशील सदस्यता अध्यावधिक बिना 15 महाधिवेशनमा सहभागी हुन पाउने अडानबाट पछि हट्दै क्रियाशील सदस्यता अध्यावधिक अनिवार्य नगर्ने र महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने निर्णय भएको सहमहामन्त्री मुक्ता कुमारी यादवले बताउनु भएको छ। आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ।
0: कान्तिपुर दैनिकमा प्रधानमन्त्री उद्धार कोषमा क्रिप्टो प्रयोगकर्ताको राहत शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वका जुनसुकै ठाउँका क्रिप्टो करेन्सी प्रयोगकर्ताले नेपालको प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी राहत दिन सक्ने भएका छन्। कोषमा आइपुग्दा त्यो क्रिप्टो मुद्रा अमेरिकी डलर हुँदै नेपाली रूपियाँमा विनिमय भइसक्छ। यस प्रकारको क्रिप्टो टू फियाट दानका रूपमा सोमबारसम्म $500 कोषमा जम्मा भएको अर्थमन्त्री स्वर्णिम वाग्ले जानकारी दिनुभयो। मार्को रुबियोले किन फोन गरे लामिछानेलाई शीर्षकमा अनिल गिरीले लेख्नुभएको खबर छापिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हिजो राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछानेसँग फोनमा कुराकानी गर्नुभएको छ। त्यसक्रममा विदेश मन्त्री रुबियोले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएका प्रति समवेदना व्यक्त गर्दै विपदको घड़ीमा नेपाली जनता र सरकारको साथमा रहेको बताउनुभयो। कूटनीतिज्ञहरूले नेपालसँग सम्पर्क र सहकार्यका लागि वैकल्पिक च्यानल खोजिरहेको बेला अमेरिकी विदेश मन्त्रीले राष्ट्रपा सभापतिसँग कुराकानी गरेको भनेर उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। कान्तिपुर दैनिकमै बाढ़ी प्रभावित जलविद्युतका कुन सुरुङमा कसरी भइरहेको छ खोजी र उद्धार शीर्षकमा जयसिंह महराले लेख्नु भएको छ। सुदीप कैनीले विदुरका 65 विद्यालय भोलिदेखि खुल्न लागेको बारेमा पनि खबर लेख्नु भएको छ। अर्को खबर रहेको छ, बाढ़ी प्रभावित क्षेत्रमा बिजुली पुनः जोड़ियो सहज बन्दै जनजीवन शीर्षकमा गंगा विसीले लेख्नु भएको हो। बाढ़ीले सम्पर्क टुटाएका बस्ती जोड़दै बेली ब्रिज शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ गोर्खापत्र दैनिकमा, अधिकांश स्थानीय तह साक्षर, 112 स्थानीय तहमा भने अझै निरक्षरता शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसमा लेखिएको यो सामग्रीमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी डेढ़ दशकदेखि देशव्यापी अभियान सञ्चालन गरिएपछि देशका अधिकांश स्थानीय तह साक्षर देखिएको उल्लेख गरिएको छ। यद्यपि अझै पनि 112 स्थानीय तहमा निरक्षरता देखिएको छ। हालसम्म 68 जिल्ला साक्षर घोषणा भइसकेको उल्लेख गरिएको छ। भित्री पन्नामा बाढ़ीबाट क्षतिग्रस्त स्थानीय तह सञ्चालन गर्न सुझाव शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। निशुल्क कानूनी सहायता सुविधा होइन नागरिकको हक शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। सर्वोच्च अदालतले निशुल्क कानूनी सहायताको व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि कानूनी र संस्थागत सुधारको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। नेपालको संविधानले सुनिश्चित गरेको निशुल्क कानूनी सहायता राज्यले उपलब्ध गराउने सुविधा मात्र नभई न्यायमा सार्थक पहुँचको हिस्सा भएकाले यस्तो व्यवस्था हुनुपर्ने सर्वोच्चले व्याख्या गरेको हो। बाढ़ीको पीड़ामाथि लम्पीको प्रहार शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको छ। नुवाकोटको विदुर नगरपालिका साथ ताप तोप्चे टारका किसान यति बेला दुई संकटसँग एकैपटक जुधिरहनु परेको छ। एकातिर भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले सड़क पुल र जनजीवन तहस नहस बनाएको छ भने अर्कोतिर पशुपालनको मुख्य आधार बनेका गाईहरूमा लम्पी स्किन रोग फैलिन थालेपछि उनीहरू चिन्तित छन्। पूँजी बजार सुधारका उपाय पेश गर्न निर्देशन शीर्षकमा खबर छ भने अर्को खबर छापिएको छ नागरिक दैनिकमा, विपदमा हातेमालो गर्दै समुदाय, पहाड़ रुँदा तराईले आँसु पुच्छ शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। अर्को खबर दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग तर मुस्किलले 30,000 मात्रै आपूर्ति शीर्षकमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। सामान्य अवस्थामा 50,000 ग्यास सिलिण्डरको खपत हुने काठमाण्डु उपत्यकामा अहिले दोब्बर अर्थात दैनिक 1,00,000 ग्यास सिलिण्डरको माग छ तर आपूर्ति भने मुस्किलले 30,000 सिलिण्डरको मात्रै भइरहेको छ, जसका कारण उपत्यकामा यति बेला ग्यासको अभाव देखिएको छ। भारतबाट आइरहेको ग्यास काठमाण्डुसम्म ल्याउन बाटोको असुविधा भएको आयल निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनु भएको छ। आर्थिक कारोबार दैनिकमा सुरुङ निर्माणको इन्जिनियरिङमा पुनरावलोकनको खाँचो शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको खबर छापिएको छ। नेपालमा सुरुङ निर्माण र सञ्चालन तीव्र गतिमा बढ़िरहेको छ। देशको भौगोलिक जटिलता तथा पहाड़ी भूभागका कारण यातायात, जलविद्युत, खानेपानी र सिंचाई जस्ता पूर्वाधारहरूमा सुरुङ मार्गको महत्व उत्तिकै छ। निर्माण भएका, निर्माणाधीन र प्रस्तावित सुरुङको लम्बाई 1,417 किलोमिटर रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघले ग्रीनल्याण्डमा ऊर्जा, महत्वपूर्ण कच्चा पदार्थ र कनेक्टिभिटी सम्बन्धी परियोजनामा लगानी गर्न 20 करोड़ युरो खर्च गर्ने प्रतिबद्धता जनाएको छ। डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा चिनिने ग्रीनल्याण्डको राजधानी नुकमा दुई दिने भ्रमणमा रहनुभएकी प्रमुख उर्सुला वोन डेर लियनले युए ग्रीनल्याण्ड साझेदारी प्याकेजको घोषणा गर्नुभएको हो। यसले कनेक्टिभिटी, स्वच्छ ऊर्जा र महत्वपूर्ण कच्चा पदार्थ गरी तीन रणनीतिक प्राथमिकतामा ध्यान केन्द्रित गर्ने बताइएको छ। युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले यसै हप्ताको अन्त्यमा अमेरिकी तथा युरोपेली अधिकारीहरूसँग भएको वार्तापछि अर्को चरणको योजना बनाइरहेको बताउनु भएको छ। उक्त चरणमा के गर्ने भन्ने विस्तृत उल्लेख भने गरिएको छैन। अमेरिकी वार्ताकार नेताहरू जेलेन्स्की र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग 4.5 वर्षदेखि जारी युद्ध अन्त्य गर्ने वार्ता पुनः शुरू गर्ने प्रयासका स्वरूप भेटवार्तामा जुटेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र इरान र ओमन बीच हर्मुज जलमार्गबाट सुरक्षित आगमनका लागि अस्थायी मार्ग तोक्ने बारेको वार्ता अन्तिम चरणमा पुगेको छ। दुई देश बीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री संगठनमा दर्ता हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयास अन्तर्गत छलफल भइरहेको अन्तर्राष्ट्रिय समाज संस्थाहरूले बताएका छन्।
0: साझा खबरमा अब खेलकुदको खबर। कर्णाली शिवराजले नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सलाई 3-2 सेटमा पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको खेलमा कर्णालीले 5 सेटमा पुगेर जीत हात पारेको। लगातार दुई खेल जितेर शीर्ष दुईमा रहेको पराजित टोली कर्णाली र सगरमाथा बीचको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। जारी लीगमा एक्लो अपराजित टोली कर्णाली 8 अंक जोडेर शीर्ष स्थानमा छ। दुई जीतपछि पहिलो हार बेहोरेको सगरमाथा 7 अंक सहित दोस्रो स्थानमा छ। हिजो नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले मधेस वारियर्सलाई 3-1 सेटमा पराजित गर्दै लगातार दोस्रो जीत हात पारेको छ। आज लीगमा खप्तर फाल्कन्स र मधेस वारियर्स तथा काठमाण्डु रेड्स र सगरमाथा स्म्यासर्स बीच खेल हुनेछ। आरम्भ संस्कार विद्यालयको आयोजनामा आरम्भ कप राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस भदौ 31 गतेदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न 10 प्रतिस्पर्धा हुने जनाइएको छ। भरतपुर फुटबल क्लबको आयोजनामा 27 भदौदेखि तेस्रो हनामी चितवन गोल्ड कप शुरू हुनेछ। 30 असोजसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी सहित कुल 8 टीमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ। र नेपाल क्रिकेट संख्यानले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणको मीडिया र टिकटिङ अधिकार 33.5 करोड़ भन्दा बढ़ी मूल्यमा बेचेको छ। 8 फ्रेन्चाइज टोली बीच प्रतिस्पर्धा हुने एनपीएलको तेस्रो सिजन 10 लगतै शुरू हुनेछ। क्यानले बोलपत्र र खरिद प्रक्रियाबाट अधिकार प्रदान गरेको जानकारी दिएको छ।
1: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याज तो फिर लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: साझा खबरमा अब जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाएको कुरा करिब 3 वर्ष अघिको जाजरकोट भूकम्पपछिको पुननिर्माणको काम भर्खर शुरू भएको छ यही बेलामा भटेकुसी बारीका कारण रसुवा नुवाकोट लगायतका जिल्लामा जनधनको क्षति भयो जाजरकोट भूकम्पपछिको पुननिर्माणका लागि नीतिगत रूपमा गरिएको सुधारले भटेकुसी बाढ़ी प्रभावितको पुननिर्माणमा कसरी सहयोग पुग्छ हामीले सांसद खड्ग बुढासँग कुराकानी गरेका छौं
4: पुननिर्माणको गति रोकिँदैन मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु जहाँ पैसा छ अहिले पनि 5-7 अरब चाहिँ बजेट विनियोजन भएको छ त्यो जाजरकोट चाहिँ भूकम्प पुननिर्माणको पैसा अन्यत्र ट्रान्सफर गर्ने कुरा भन्ने हुँदैन बरु तपाईँहरू स्थानीय तह खास गरी स्थानीय तहमा तल रहनुहुने वडा अध्यक्षज्यूहरू अरू चाहिँ पालिकाको प्रमुख उपप्रमुखज्यूहरू र त्यहाँको चाहिँ राष्ट्रसेवक साथीहरूले तल हामीले चाहिँ के काम बाँकी छ ती कामहरू चाहिँ छिटो सम्पन्न गरेर जिल्ला विपद व्यवस्थापन समिति हुँदै एनडीआरआरएमएमा पठाइदिनका लागि पनि मैले आग्रह गरेको छु जाजुकोट भूकम्पसँग रुकुम पश्चिम र सल्यानका जनताहरू पनि आज पीड़ित छन् राज्य गम्भीर हुन्छ र गम्भीर बन्नुपर्छ
11: योभन्दा अलि चाँडै त्यहाँ पुनर्निर्माणको घर उद्घाटनको काम अलि चाँडै हुन सक्थ्यो
4: कार्यविधिले 2080 कार्तिक 17 गते भन्दा अगाडि मानु छुट्टिएको वा कानूनी रूपमा भनेको त्यो चाहिँ मालपोतबाट अंशबण्डा भइसकेको र हरेक कुराले चाहिँ कानूनी हिसाबले नै अंशबण्डा चाहिँ छुट्टिएको भन्ने परिभाषा खोज्दाखेरि एउटा चाहिँ त्यहाँ भूकम्पको त्यो चाहिँ अब हुँदैछ केही दिनमा सायद मलाई लाग्छ कम्प्लिट भइसकेको छ मैले त्यतातिर बुझ्न पाएको छैन अन्तिम चरणमा थियो र अर्को कुरा डीडीए विस्तृत आकलन मूल्याङ्कन यो क्षति मूल्याङ्कन चाहिँ डीडीए भन्छ यो चाहिँ डीडीए 2 वर्षपछि चाहिँ भयो यो डीडीए चाहिँ एकदम ढिला गरी हुँदाखेरि पनि भूकम्प पुनर्निर्माण प्रभावित भएको हो यी खास गरी 2-3 कारणले यो चाहिँ प्रभावित अलिकति ढिला हुन गएको
11: अब यो यदि नीतिगत रूपमा जुन समस्या थियो अवरोध थियो त्यो सच्यायो भने भविष्यमा रसुवा बाढीपछिको पुनर्निर्माणमा यसले सजिलो बनाउँछ त्यतिखेर झन्झट हुँदैन
4: यसले चाहिँ समग्र अहिले कार्यविधिले मैले अघि जाजुको भने पनि तर त्यो कार्यविधिले रसुवा लगायतको बाढी देशभरि त नेपाल त मैले अघि पनि भने बहुप्रकोपमा चाहिँ प्रभावित देश हो हामीले विश्वका सम्पन्न राष्ट्रहरू विकसित राष्ट्रहरूको औद्योगिक चाहिँ त्यो कार्बन डाइअक्साइडदेखि लिएर अन्य कुराहरूले आजको विश्वको चाहिँ यो भू राजनीतिले विश्व वातावरणले आज नेपाल प्रभावित भएको छ त्यस्ता धेरै डिजास्टर सम्बन्धीको त्यो कार्यविधिले भोलि पुननिर्माणमा त्यसले चाहिँ सबै ठाउँमा सहज हुने गरेर त्यो कार्यविधि निर्माण हुन्छ त्यसले नै रसुवा लगायतका जिल्लाहरूको यो विपदमा हामीले पुननिर्माणमा नागरिकका घरहरू बनाउने सवालमा र अन्य सरकारी चाहिँ भवनहरू बनाउने सवालमा त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
1: सांसद खड्ग बुढासँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
12: जेएनजी आन्दोलनको 1 वर्ष सरकारी आयोगको प्रतिवेदन अल्पत्र घाइते र शहीद परिवार आन्दोलनको मर्म अनुसार परिवर्तनको प्रतीक्षामा
1: भटेकोशी बाढ़ीपछि सुरूङभित्र 121 मात्रै फँसेको सेनाको दावी बाढ़ी प्रभावित बालबालिकाको शिक्षाका लागि 1 अर्बको छात्रवृत्ति योजना घोषणा प्रभावित क्षेत्रमा पशु चौपाय व्यवस्थापनका लागि 23 प्रकारका सामग्री हस्तान्तरण
12: अपराध अनुसन्धान कार्यालयलाई जघन्य घटनामा मुद्दा चलाउने अधिकार निजामती विधेयक अन्तिम रायका लागि लोकसेवा आयोगमा पठाउने निर्णय दैनिक 1 लाख ग्यास सिलिण्डरको माग 30,000 मात्रै आपूर्ति
1: ग्रीनल्याण्डमा युरोपेली संघले 20 करोड़ युरो खर्च गर्ने रूससँगको द्वन्द अन्त्य गर्न युक्रेनी राष्ट्रपतिसँग अमेरिकी प्रतिनिधिको भेट हर्मुज जलमार्गमा वैकल्पिक मार्ग थोकिँदै
12: र एनबीएलमा आज 2 खेल हुने हिजो भएको खेलमा कर्णाली र अन्नपूर्णको लगातार जीत राष्ट्रिय अन्तर्विद्यालय टेबल टेनिस प्रतियोगिता हुने 27 भदौदेखि चितवन गोल्ड कप
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ रसुवाको भोटेकोशी बाढ़ी जसले आफन्त इष्टमित्र सबै लगेको छ कोही प्रभावित छन् कोही अभिभावक बनेका छन् त्यसै गरी महँगी र अभाव भने हट्न सकेको छैन दुईजना व्यक्ति छन्
0: खाली सिलिण्डर माथि बसेका छन् र एकअर्काको बीचमा कुराकानी भइरहँदा लामो नाक भएका व्यक्तिले अगाडिपट्टि रहेका व्यक्तिसँग केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, बाढीले लैजान नसक्ने भनेको त अभाव मात्रै रहेछ।
12: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।